0: तुर कयो। एम के एम समेत पीटीआई जमायत इस्लामी जा मेंबर ऐवान मां वॉकआउट करे वया हुआ। मरसू सिंध न डेसू जा नारा हणण सा पीटीए वारन जा 18 सालन जा गुनाह माफ न थींदा। इन्हनि खे अवाम सां कयल वेसाघातियुनि जो हिसाब ॾियणो पवंदो। जेयूआई अॻवान मौलाना राशिद ममून सूमरे जो डिगड़ीअ में खिताब। संदसि चवणो त पेट्रोल गैस ऐं क़ीमती पत्थर जो ज़खीरो सिंध में आहे। सिंध जी जाबलू पटीअ में पयल यूरेनियम ते अमरीकी सदर डोनाल्ड ट्रंप जी नज़र आहे। जाली हुकुमराननि सिंध जा मदनी वसीला पूरे सिंध जे अवाम खे बुखुनि ऐं गुरबत तरफ़ धिकणु चाहिनि था। सिंध मसलिस सिंध जो आम पाण सां थियल वेसाघातियुनि खे न विसारींदो। पीपी ऐं क़ौम परस्तनि सां भले लख इख़्तिलाफ़ हुजनि, सिंध जे वहदत ते मौक़िफ़ साॻियो हूंदो।
1: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: मटियारी के हो तो आवाज भी मटियारी की है, सुनते रहो जीए एफएम 91.6।
3: सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें कंपनी के मुकर्रा डीलर्स या सोना सेंटर से खरीदें और इजाफी पैदावार के साथ पाएं बेशुमार कीमती इनाम। बैग में मौजूद कार्ड को स्क्रैच करें और इनाम की वसूली तक कार्ड को महफूज रखें। इनाम निकलने की सूरत में मुकर्रा डीलर्स कंपनी के दफातर या करीबी सोना सेंटर से राब्ता करें।
4: हक सच जो आवाज, गीत संगीत जो आवाज, जीए हैदराबाद मटियारी एफएम 91.6, सिंध जो आवाज, बुधंदा रहो।
5: तालीमुल कुरान, कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मुबनी प्रोग्राम मुकर्रा है डॉक्टर फरहत हाशमी।
6: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बाद, फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम, بسم الله الرحمن الرحيم، رب شرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. قال يا قوم، نوح علیہ السلام نے کہا اے میری قوم، ارأيتم، کیا غور کیا تم نے، ان كنت على بينة من ربي، کہ اگر میں اپنے رب کی طرف سے ایک بینہ پر ہوا، دلیل پر ہوا، وہ آتانی رحمتن، اور اس نے مجھ کو رحمت بھی دی، یعنی نبوت عطا کی، من اندہی، اپنے پاس سے، فعمیت علیکم، تو وہ تم پر چھپا دی گئی، تم کو نظر نہیں آتی، انلزمکموہا وانتم لہا کارہون، تو پھر ہمارے پاس کیا ذریعہ ہے کہ تم نہ ماننا چاہو، تم نہ پسند کرو تو ہم زبردستی اسے تم پہ تھوپ دیں، کیا ہم اس کو لازم کر دیں تم پر، یعنی زبردستی تھوپ دیں تمہارے سر؟ تو دین زبردستی تو کسی کے حلق سے نہیں اتارا جا سکتا، یہ تو وہ چیز ہے جو انسان اپنے دل سے اور اپنے ارادے سے قبول کرتا ہے۔ ویا قومی، اور اے میری قوم، لا اسألکم علیہ مالا، میں اس کام پر تم سے کوئی مال نہیں مانگتا، یہ رسالت کا ایک اہم ترین خاصہ ہے، اہم خصوصیت، اہم نشانی کہ پیغمبر لوگوں سے مال نہیں مانگتے۔ ان اجریا الا علی اللہ، میرا اجر تو اللہ کے ذمہ ہے، وما انا بطارد الذین آمنوا، اور میں دور نہیں کر سکتا ان لوگوں کو جو ایمان لائے۔ طارد طردہ کا مطلب تو پھینکنا، میں ایمان والوں کو بھلا کیسے پھینکوں کہ ان کو اپنے سے دور کر دوں کہ تم یہاں آ سکو۔ انہم ملاقو ربہم، وہ تو اپنے رب سے ملنے والے ہیں، ان کا تو اتنا بڑا مقام ہے۔ ولکنی اراکم قوما تجہلون، لیکن میں تم لوگوں کو ہی جہالت میں مبتلا دیکھتا ہوں کہ تم انہیں دور کرنے کے مطالبے کرتے ہو جو رب کے نزدیک بڑے عزت والے ہیں۔ سورۃ الانعام میں بھی آپ پڑھ چکے ہیں نا، ولا تطرد الذین یدعون ربهم بالغداۃ والعشی، اور ان لوگوں کو پرے مت پھینکو، اپنے سے دور نہ کرو جو اپنے رب کو صبح اور شام پکارتے ہیں۔ اور سورۃ الکہف میں آتا ہے، واصبر نفسک مع الذین یدعون ربهم بالغداۃ والعشی یریدون وجهه ولا تعد عیناک عنہم۔